सिएमएस रेडियो एफएम 91.1 को नेपाली भाषाको कार्यक्रममा स्वागत छ। हरेक शनिबार चाहिँ आजको शनिबार पनि हामी उपस्थित भइसकेका छौँ सिएमएस रेडियो एफएम 91.1 र यो कार्यक्रम क्यानबेरा तथा आसपासका क्षेत्रहरूमा हरेक शनिबार बिहान 9 बजेदेखि 10 बजेसम्म प्रत्यक्ष प्रसारण एफएम 91.1 सुन्न सक्नुहुन्छ भने अनलाइन स्ट्रिमिङबाट हाम्रो कार्यक्रम सुन्नको लागि www.cmsradio.org.au र क्यानबेरा तथा आसपासका क्षेत्रहरूमा एफएम 91.1 हाम्रो कार्यक्रम सुन्न सकिनेछ र अनलाइन स्ट्रिमिङबाट हाम्रो कार्यक्रम सुन्नको लागि www र कम्युनिटी प्लस एपबाट पनि हाम्रो कार्यक्रम सुन्न सकिनेछ। यहाँहरूले चाहिँ यो एप डाउनलोड गरेर र यो एफएम 91.1 चाहिँ यहाँले चाहिँ आफ्नो मन परेको रोजाइमा राखेर यही समयमा हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो यो कार्यक्रमभन्दा अगाडि सुन्नुभएको कार्यक्रम पन्जाबी भाषाको कार्यक्रम हेक पन्जाब र अबको एक घन्टा हामी नेपाली भाषाको प्रस्तुतिमा यहाँहरू माझ रहनेछौँ। आशा छ आज पनि यहाँहरूले साथ दिनुहुनेछ। म हुँ प्रदीप तिमिल सिन्हा। यदि यहाँहरूको समुदायमा केही कार्यक्रमहरू हुँदैछ भने अवश्य पनि हामीलाई सम्झिनुहोला info@cmsradio.org.au र हामीलाई फेसबुक पेजबाट पनि हामीसँगको सम्पर्क स्थापित गर्न सक्नुहुन्छ। त्यसको लागि नेपाली रेडियो एफएम 91.1 अस्ट्रेलिया क्यानबेराको नेपाली रेडियो र आजको कार्यक्रममा पनि हामीले हाम्रा नियमित प्रस्तुतिहरूलाई नै निरन्तरता दिएका छौँ र नेपाल र नेपाली विषयवस्तुमै केन्द्रित रहेर आजको कार्यक्रम तयार पारेका छौँ भने नेपाली गीत सङ्गीतको कोसेली र बिहानी वार्तामा डाक्टर भरतराज पौडेल ब्रिजबेनबाट टेलिफोन सम्पर्कमा जोड्नुहुनेछ बिहानी वार्ता लिएर। आउनुहोस् कार्यक्रमको आरम्भमा एउटा यो देशप्रेम राष्ट्रप्रेमको यो भाव बोकेको यो साङ्गीतिक कोसेली, त्यसपछि हाम्रा कार्यक्रमहरूलाई निरन्तरता दिने नै छौँ।

0: नेपाली FM 91.1 मा यहाँहरू सुन्दै हुनुहुन्छ नेपाली भाषा कार्यक्रम र कार्यक्रमका अन्य प्रस्तुतिहरूलाई निरन्तरता दिँदै अब हामी यहाँहरूलाई बिहानी वार्तामा जोड्न चाहन्छु। बिहानी वार्तामा डाक्टर भतराज पौडेल ब्रिजबेनबाट टेलिफोन सम्पर्कमा जोडिसक्नु भएको छ। अबको पालो बिहानी वार्ता।
1: नमस्कार श्रोताहरू, करिब एक महिनाको मेरो नेपाल भ्रमणपछि फेरि म फर्केको छु र कार्यक्रममा आएको छु। आज विशेष गरी नेपालकै कुरा हुन्छ र अरू संसारको कुरामा चाहिँ अस्ट्रेलियाको अमेरिकाको कुरा पनि हुन्छ। मूलत नेपालमा काठमाडौँका नदी किनारमा रहेका सुकुम्बासीहरूको बस्ती उठीवास भएको, सरकारले भत्काएको, डोजर लगाएको जुन घटना छ र त्यस क्रममा एकाधजनाले आत्महत्या पनि गरेको समाचारहरू देखिन्छ। धेरै मानिसहरूले सरकारी जग्गा हडपेर घर बनाएका थिए र वर्षौँदेखि बसिरहेका थिए भने केही मानिसहरू नक्कली सुकुम्बासी पनि देखिन्थे र यो बिचमा समग्र सुकुम्बासीहरूको उठीवास भएको छ र उनीहरू एक हिसाबले अहिलेलाई घरबार विहीनै भनौँ, सरकारले त्यसको व्यवस्था गर्ने कुरा त गरेको छ र घर घरमा खोलाका छेउछाउमा सबैतिर डोजर पसेको छ, सुकुम्बासीका बस्तीहरूमा कोकोहोलो भएको छ। अहिलेको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहको विशेष गरी काठमाडौँ महानगरपालिकाका मेयर हुँदा गर्न नपाएको काम प्रधानमन्त्री भएपछि धमाधम भएको देखिन्छ र सुकुम्बासीहरूको बसोबास गर्ने कुरा सरकारले गरेको छ, गराउने कुरा, बस्ने दिने व्यवस्था मिलाउने कुरा गरेको छ, कतिपय ठाउँहरूमा अलिअलि व्यवस्था पनि गरिएको छ तर यी समस्त सुकुम्बासी बस्तीका बालबालिका अनि वृद्ध वृद्धाहरू, रोगीहरू, दुखीहरू, यिनीहरूको कसरी व्यवस्था हुन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ र अहिलेको सरकारको सुरुको काम गराई केही भद्रगोल जस्तो देखिए पनि यदि यसलाई व्यवस्थित गर्न सकिएको खण्डमा यसले एउटा कुनै परिणाम चाहिँ दिन सक्ने देखिन्छ। यो भयो सुकुम्बासी बस्तीको कुरा र काठमाडौँ सहर यदि यो सुकुम्बासी बस्ती हटाएर सरसफाइ गरेर त्यहाँनिर ठुला ठुला पार्कहरू बनेको खण्डमा सुन्दर सहर पनि बन्न सक्ने देखिन्छ। अनि नेपालमा धमाधम नयाँ सरकारले अध्यादेश राष्ट्रपति कहाँ पठाइरहेको छ, झन्डै 8-9 अध्यादेश गइसकेको छ र 3-4 स्वीकृत भएर अथवा जारी भएर आइसकेको छ र यही अध्यादेशसँग सम्बन्धित केही अध्यादेशहरू सरकारले धमाधम र अनावश्यक रूपमा ल्याइरहेको अथवा चाहिँ त्यसलाई राष्ट्रपतिले अनावश्यक रूपमा छलफल चलाए जस्तो गरेर रोक्न खोजेको अथवा चाहिँ ल्याउन हुन्थेन अथवा ल्याउन हुन्थ्यो अथवा सरकारले काम गर्नलाई सजिलो बनाउनलाई अहिले तत्कालका लागि चाहिएकै हो भन्ने खालको तर्क वितर्कहरू छन्। संविधानले राष्ट्रपतिलाई अध्यादेशको परीक्षण गर्ने ठाउँ दिएको छैन भन्ने वकिलहरू पनि छन्। प्रधानमन्त्रीसँग वार्ता गरेर सबै विधेयकहरूको प्रकृतिलाई अथवा यसको विषयलाई टुङ्ग्याउनुपर्छ भन्ने सल्लाह दिने वकिलहरू पनि छन्। गएको 3-4 यता राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कानुनी क्षेत्रका व्यक्तिहरूसँग छलफल गर्नुभएको चाहिँ देखिन्छ र यो अहिले नेपालमा गएको हप्ता यो हप्ता भनौँ चर्चाको निकै शिखरमा रहेको विषयवस्तु पनि हो। काठमाडौँ मात्र नभएर काठमाडौँ बाहिरका सुकुम्बासीहरूको पनि त्यही खालको उठीवास हुने सम्भावना देखिएको छ र पोखरामा अथवा अरू सहरहरूमा पनि यसको लेखाजोखा हुन थालेको छ र एउटा चाहिँ सुकुम्बासी बस्तीको अनेक तस्विरहरू विभिन्न सञ्चार माध्यमहरूमा देखिन्छ। पत्र पत्रिकाहरूमा श्रमिक दिवसको दुखीहरूको, श्रमिकहरूको, काम गरेर खानेहरूको बारेमा पनि हिजोको जुन दिवस थियो आज भनौँ यो श्रमिक दिवसको बारेमा लेखिएका खबर समाचार देखिन्छन्। श्रमिक दिवसको कर्मकाण्ड, श्रम सम्मान र सुरक्षा कहिले, यस्ता लेखहरू देखिन्छन्। अनि काङ्ग्रेसको विवाद, अहिले काङ्ग्रेस, तिनवटा काङ्ग्रेस देखिएको छ नेपालमा, एउटा देउबा काङ्ग्रेस, एउटा शेखर कोइराला काङ्ग्रेस र अर्को आधिकारिक दर्ता भएको गगन थापाको काङ्ग्रेस। यो सदस्यता जुन अहिले जिल्ला जिल्लामा अध्यावधि गर्ने काम भइरहेको छ, यसको विषयमा देउबा काङ्ग्रेसका नेता पूर्णबहादुर खड्काले आपत्ति जनाएका छन् भने शेखर कोइरालाले अहिले सदस्यता अध्यावधिक व्यवहारिक छैन भन्ने तर्क गरेका छन्। र यो पटक शेखर कोइरालाले काङ्ग्रेसमा राजनीतिक बाजी हारेको तर्क गर्नेहरू पनि छन्। देउबा काङ्ग्रेसको केही समयको लागि चहलपहल मात्रै हो भन्नेहरू थुप्रै छन् भने अन्ततगत सबै एउटै कङ्ग्रेसमा रहनुपर्ने र यो चुनाव पनि आउन धेरै लामो समय बाँकी छ र स्थानीय चुनाव झन्डै 2 वर्ष पुग्न पुगै छ भएको, त्यस्तो भएको हुनाले यो बिचमा एकता भनौँ, अब एकता त के को लागि एकता गर्नु, किनभने पार्टीलाई अदालत र निर्वाचन आयोगले आधिकारिक र दिइसकेपछि गगन थापाको समूहलाई यसको हिसाबले हेर्दाखेरि चाहिँ जो यसमा अटाएका छैनन् र अब अधिवेशनबाट आउन गाह्रो हुनेछ, उनीहरूको बखेडा कायमै रहनेछ, त्यो एउटा विषय कङ्ग्रेसको छ भने राष्ट्रपतिलाई जुक्ति लगाउन उक्साउनेलाई उक्साउने प्रतिपक्षलाई प्रश्न भनेर एउटा लेख सुदर्शन खतिवडाको अनलाइन खबरमा मैले भर्खरै देखेको छु। नेपालको अरू सञ्चार माध्यमहरूमा सुकुम्बासीकै विषयले निकै चर्चा पाएको छ। मन्त्रालयको पत्र विपरीत किन चल्यो डोजर भन्ने एउटा चाहिँ देखिन्छ, कहाँ रहेछ यो भने, यो बल्खु र टेकु लगायतका क्षेत्रमा डोजर चलायो, डोजर चलेपछि बुद्ध जयन्तीकै दिन गुम्बा समेत ढल्यो, बल्खुमा डोजर चलेपछि विक्षिप्त एक व्यक्तिले नदीमा हाम फाल्दा जाने गएको छ भन्दाखेरि मानिसहरू अत्तालिएका छन्, आत्तिएका छन्, धेरैले कतिपयले आफ्नो घर आफै भत्काएका छन्, आफ्नो सामान आफै पोको पारेका छन्, कतै लगेर राखिएको छ तिनीहरूलाई, तर स्थिति दर्दनाक छ। काठमाडौँ सहरभित्रै यो अवस्था देखिन्छ र राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धिकरण निवारण अध्यादेश जारी र अरू एक दुईवटा अध्यादेश जारी भइसकेको छ भने बाँकी केही अध्ययनकै क्रममा रहेको बुझिन्छ। र सुदूरपश्चिममा एउटा जीप दुर्घटना भएको छ जसमा 21 जना सवार रहेकोमा 20 जनाको मृत्यु भएको छ, एउटा दुःखद नेपालको ग्रामीण पश्चिमी क्षेत्रमा यो जीप दुर्घटना भएर मानिसहरूले ज्यान गुमाएका छन्। नेपालको सडक यात्रा अझै पनि अत्यन्त जोखिमपूर्ण बन्दै गएको छ, अझै पनि सडक यात्राको जोखिमलाई हटाउन अथवा कम गर्न, न्यूनीकरण गर्न सकिएको छैन। रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा 20 जनाको मृत्यु भएको हो र जसमा 14 जना एकै परिवारका थिए, भनेको एउटा परिवारै सखाप भएको छ। यो दर्दनाक घटना नेपालमा भएको छ र आजको बारखरीमा बल्खु वंशी घाट र शङ्खमा कति हटाइयो अतिक्रमित बस्ती भन्ने समाचारहरू देखिन्छ। अरू समाचारहरू पनि थुप्रै देखिन्छन्। भारतीय नीति आयोगका पूर्व प्रमुख अमिताभ कान्त काठमाडौँमा, यो भारतीय सञ्चार माध्यमहरूले पनि यसपालि नेपालको सरकार र नेपालका प्रधानमन्त्रीहरूको निकै बखान गरेको भन्ने सुनिन्छ र यो बिचमा विभिन्न देशका नेताहरू अथवा चाहिँ प्रभावशाली व्यक्तिहरू नेपाल आउने क्रम जारी छ। अमेरिकी कूटनीतिक अधिकारीहरूको पनि नेपाल आउने क्रम जारी छ। तर भारतको यो आयोगबाट आएका यी व्यक्ति बाराखरी मिडियाले आयोजना गरेको एनसेल बाराखरी गल्फ तथा इकोनोमिक सिम्पोजियममा सहभागिताका लागि भारतीय नीति आयोगका पूर्व प्रमुख तथा G20 शेर्पा अमिताभ कान्त काठमाडौँ आइपुगेका छन्। एउटा यो भयो भने अरु समाचारहरुमा पचास वर्षसम्म काम नहुँदा 205 बाट 47 रोपनीमा खुम्चियो पोखराको बस पार्क। त्यसरी पनि यो सुकुम्बासी बस्ती अतिक्रमित बस्तीहरू हटाउने काम एक हिसाबले जायज मानिन्छ, तर 50 वर्षसम्ममा महत्त्वपूर्ण सार्वजनिक ठाउँहरू मिचेर मानिसहरूले अत्याचार नै गरेका थिए। र अहिले यो क्षेत्रमा सुकुम्बासीहरूको व्यापक बस्ती रहेको र उनीहरूले वैकल्पिक व्यवस्थापछि मात्र हटाउन पोखराका सुकुम्बासीहरूले सरकारसँग माग गरेका छन्। अब त्यस्तै गरी नेपालको स्थानीय तहमा अझै पनि 74 स्थान रिक्त रहेको छ, उपनिर्वाचन गर्ने कि नगर्ने भन्ने चर्चा पनि चलिरहेको छ, र स्थानीय निर्वाचन आफैमा अब नजिकिँदै गरिरहेको बेला एकैचोटि गर्ने कि अहिले गर्ने कि भन्ने खालको चर्चा चलिरहेको छ। र अब हामी यता फर्कौँ एकछिन। अस्ट्रेलियामा अस्ट्रेलियाको रिजर्भ ब्याङ्कले फेरि ब्याज दर बढाउने तयारी गरेको देखिन्छ। अहिलेको ब्याज दर ले झान्न नसक्ने र यहाँ अहिले इरान अमेरिका युद्धका कारण विश्वव्यापी रूपमा उत्पन्न यो आर्थिक प्रेसर र डोनाल्ड ट्रम्पको विभिन्न अप्रत्याशित नीतिहरूका कारण अहिले यो प्रेसर अस्ट्रेलिया सरकारलाई पनि परेको छ। एउटा मात्र होइन, अर्को पनि ब्याज दर बढ्न सक्ने सम्भावना देखिन्छ र यो 5 मेमा हुने बैठकमा निश्चित रूपमा नै बढ्ने जस्तो समाचारहरू हेर्दाखेरि देखिन्छ। र यसले यो ब्याज दरले घर धनीहरू, घर किनेर बसेका मानिसहरू अथवा चाहिँ पहिला लक फिक्स रेटमा बसेका मानिसहरूको पनि भेरिएबलमा आइसकेको छ र उनीहरूको रेट पनि बढिसकेको छ। अब फिक्स गर्दाखेरि माथिल्लो रेटबाट फिक्स गर्नुपर्ने हुन्छ, त्यसैले र त्यसमाथि पनि फेरि दस्तुर तिरेर फिक्स गर्नुपर्ने, त्यसै पनि यो एउटा महँगो काम छ। र यो मोर्गेजहरू मानिसहरूले घरको किस्त तिर्नको लागि अरू बोझ थपिने भएको छ। एउटा सामान्य घरको लागि, एउटा मिलियनसम्मको घरको लागि झन्डै 100 देखि 200 सम्मको बिचमा फरक पर्न सक्ने देखिन्छ। र यो खालको एउटा अस्ट्रेलियामा आर्थिक प्रेसर, मुद्रा स्फीति त नभनौँ, यो इन्फ्लेसन अलिकति अङ्ग्रेजीमा भन्दाखेरि त्यसको चाहिँ सङ्केत राम्रो छैन र सरकारले चेतावनी पनि दिएको छ र यहाँको अहिलेको फ्युल प्राइसहरूको कारण पनि त्यसलाई असर परेको छ। कमोडिटी प्राइसहरू पनि महँगिएको, अझै महँगिएको छ। र पनि ब्रिस्बेन, सिडनी लगायतका सहरहरूमा हाउसिङको जुन बजार छ त्यो यथावतै देखिन्छ र अलिकति थोरै स्लो भएको सम्मान मान्न सकिन्छ। र अर्को एउटा अस्ट्रेलिया सरकारले विभिन्न देशहरूसँग यो इन्धन इनर्जीसँग सम्बन्धित यो एसियाका देशहरूसँगको सम्बन्धलाई बढाएको छ र अस्ट्रेलियाकै विदेश मन्त्री पनि अस्ट्रेलियाबाट बाहिर निस्किँदैछन् भ्रमणका लागि एसियाली देशहरूमा, एसियाका केही शक्तिहरू र इन्धन उत्पादन अथवा वितरण गर्ने देशहरूतर्फ। यहाँकि विदेश मन्त्री पेनी वोङ पनि विदेश भ्रमण गर्ने तयारीमा छन् भने अरू हिसाबले डोनाल्ड ट्रम्पले अलि अनौठो खालको कुरा गरेको यहाँ देखिन्छ। एउटा समाचार मैले यहाँ देखेँ news.com.au, टर्मिनेटेड ट्रम्प क्लेम्स इरान वार इज ओभर आवर्स बिफोर डेडलाइन। इरानलाई दिइएको जुन म्याद छ, अन्तिम म्याद वार्ताको लागि अथवा डिल गर्नको लागि, त्यो सकिनुभन्दा केही अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मूलत अमेरिकाको इरानसँगको युद्ध सकिएको अथवा गर्नुपर्ने काम केही बाँकी नरहेको उनको भनाइरहेको छ। सायद अमेरिका युद्ध गरिरहन चाहँदैन, यो खर्चिलो युद्धले यो अमेरिकाको अर्थतन्त्रलाई र आफ्ना एलाइहरूलाई यसले असर पारेको छ, आफ्ना सहयात्रीहरूलाई। त्यसैले उनले अझै दावी गरिरहेका छन् कन्फ्लिक्ट हेज बिन टर्मिनेटेड। कङ्ग्रेसको एप्रुभल पनि अब चाहिँदैन भन्ने खालको उनले तर्क यहाँनिर गरेका छन्। भलै अमेरिकाले अघिल्लोचोटि पनि केही पनि नगरे जस्तो गरी आक्रमण गरेको थियो, यो खर्चिलो युद्धले न अमेरिकालाई फाइदा भएको छ, न विश्वलाई फाइदा भएको छ, न इरानलाई त हुने कुरै भएन, र विश्व बजारमा तेलको आपूर्तिमा ठुलो असर परेर संसारभरि यसको भाव बढेको थियो। त्यसैले अमेरिकी कङ्ग्रेसमा डोनाल्ड ट्रम्पको खिचातानी जारी नै रहेको छ। त्यसले गर्दाखेरि उनी अनप्रेडिक्टेबल हुँदै गएका छन्। विभिन्न सञ्चार माध्यमहरूले विभिन्न ढङ्गले यसलाई समाचार पस्केका छन्। ट्रम्प कन्सिडर्स इट ट्रिजनस टु से युएस इज नट विनिङ वार विथ इरान। सो अझै उनले युद्ध जितेको भन्दै उनलाई अब युद्धको खासै आवश्यकता नरहेकोतर्फ सङ्केत गरेका छन्। एउटा त्यो खालको चाहिँ अवस्था रहेको छ। अनि बेलायतका राजा चार्ल्स र रानी क्विन कमिलाले अमेरिकाको भ्रमण गरेका छन् हालै, र डोनाल्ड ट्रम्पका भाषणमा केही हाँसी मजाक ठट्टा र भन्न नपर्ने पर्ने सबै कुराहरू परेका छन्। भले राजा चार्ल्सले अमेरिकी कङ्ग्रेसको संयुक्त सदनलाई सम्मानपूर्वक ढङ्गले प्राप्त त्यो अवसरलाई उनले राम्रोसँग सदुपयोग गरेका छन् र उनले राम्रो भाषण गरेका छन्। त्यो खालको अहिलेको यो अमेरिका उबेलामा जुन स्वतन्त्र हुँदाखेरिको वार्षिक उत्सव मनाउन आयोजना गरिएको कार्यक्रममा उनी सहभागी भएका थिए बेलायतका राजा। र अस्ट्रेलियाको स्थानीय तर्फको समाचारमा यहाँको तपाईँ हामीले चाहिँ अहिले हामी यो जुन अस्ट्रेलियाको चाहिँ अहिलेको आर्थिक परिदृश्य, अस्ट्रेलियाको सुरक्षा व्यवस्था, अस्ट्रेलियाको चाहिँ अस्ट्रेलियाको अमेरिकाहरू पश्चिमी देशहरूसँगको सम्बन्ध लगायतका विषयवस्तुहरूका समाचारहरू थुप्रै देखिन्छन्। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनिजीको एउटा चाहिँ यो पहिलो कार्यकालमा उनको चाहिँ अमेरिकासँगको सम्बन्ध स्पष्ट अलिकति बढी उनले चाहेर होइन कि अहिले अमेरिकाकै कारणले फरक परिरहेको छ। उनको दोस्रो टर्मको एक वर्ष करिब करिब पुरा हुँदाखेरि अल्बनिजीले आफैले स्वीकार गरेका छन् कि अमेरिकाले खेल्नुपर्ने भूमिका पहिलेभन्दा फरक भएको छ, र यसको सङ्केत उनले भनेका छन् हामीलाई असर परेको छ र हामी यसलाई असर परेको छ भन्ने खालको एउटा देखिन्छ। अस्ट्रेलियाको नजिकै पारिपट्टिको अर्को एउटा देश फिजीमा एउटा यो सङ्कटकाल भनौँ, कस्तो खालको सङ्कटकाल भने ड्रग ग्याङहरू विरुद्ध सेनाले ठुलै कारवाही गर्नुपर्ने भएको हुनाले त्यहाँ चाहिँ सङ्कटकाल स्टेट अफ इमर्जेन्सी ओभर ड्रग्स एन्ड ग्याङ्स एज पुलिस एन्ड मिलिटरी क्र्याकडाउन ऱ्याम्प्स अप इन फिजी। त्यहाँको ड्रगहरूलाई यो सबै निमिट्यान्न पार्नको लागि फिजी सेनाले निकै प्रभावकारी कदम चाल्ने यहाँनिर यो अवस्था आएको छ। फिजीको एउटा ड्रगहरूको प्रब्लम, ड्रग सप्लायर एडिक्टहरूको प्रब्लम एउटा फिजीमा देखिन्छ। त्यस्तै गरी अर्को चाहिँ नेपालतर्फ जाँदाखेरि नेपालले हिजो युएईलाई क्रिकेटमा हराएको छ, र यो क्रिकेटको चाहिँ ठुला ठुला खेलहरूमा नेपाल त्यति साह्रै सफल भइरहेको छैन, तर डिभिजन टूको खेलमा भने नेपालले युएईलाई हराएको छ, र अहिले यो टेबलमा पनि पुछारमा युएई र नेपाल नै रहेका छन्। सबैभन्दा पुछारमा युएई रहेको छ, अरू खेलहरू थुप्रै निरन्तर खेल हुँदै जानेछन् र यो वर्षभरिमा यो ऱ्याङ्किङहरू तलमाथि भइरहन्छ। त्यसैले यो सबै विषयवस्तुलाई आज मैले सरस्वती पस्केको छु। आजलाई सिएमएस रेडियोको यो प्रस्तुतिबाट म भरत पौडेल बिदा चाहन्छु। अर्को हप्ता शनिबार तपाईँ हाम्रो भेट आजकै समयमा हुनेछ। नमस्कार।
0: हजुर, उहाँ हुनुहुन्थ्यो डाक्टर भरतराज पौडेल, ब्रिजबेनबाट आफ्नो प्रस्तुति राखेर जानुभयो बिहानी वार्तामा सिएमएस रेडियो एफएम 91.1 हरेक शनिबार बिहान 9 बजेदेखि 10 बजेसम्म क्यानबेरा।
2: This is CMS, Canberra's multicultural station, sharing the world.
3: listening to the Nepalese program on CMS Radio FM 91.1. This program is brought to you by the Nepalese community in Canberra. We would like to acknowledge a debt of gratitude to the ACT Office of Multicultural Affairs, Community Broadcasting Foundation, CBF, and Canberra Multicultural Service, CMS Radio FM 91.1, for the continuous support and assistance.
0: कार्यक्रमका अन्य प्रस्तुतिहरूलाई निरन्तरता दिँदै अब हामी यहाँलाई एउटा साङ्गीतिक कोसेलीमा जोड्न चाहन्छु। साङ्गीतिक कोसेलीपछि हामी फेरि हाम्रो प्रस्तुतिहरूलाई निरन्तरता दिनेछौँ। यो प्रस्तुति रहेको छ समीर आचार्य, जो चाहिँ अस्ट्रेलियाको सिडनीमा बसेर नेपाली गीत सङ्गीतको शिरवृद्धिमा आफूलाई समर्पित गर्दै आएका एकजना कलाकार र उनकै यो स्वरको यो समीर आचार्य र विद्या तिवारीको यो स्वरको यो साङ्गीतिक कोसेली यहाँहरूको लागि।

सिएमएस रेडियो एफएम 91.1 को यो नेपाली भाषाको प्रस्तुति र कार्यक्रमका प्रस्तुतिहरूलाई निरन्तरता दिँदै यो साङ्गीतिक कोसेलीपछि फेरि पनि हामी आइसकेका छौँ। म हुँ प्रदीप तिमिल्सिना। हाम्रो यो कार्यक्रम क्यानबेरा तथा आसपासका क्षेत्रहरूमा एफएम 91.1 प्रत्यक्ष प्रसारण सुन्न सकिनेछ भने अनलाइन स्ट्रिमबाट हाम्रो कार्यक्रम सुन्नको लागि www.cmsradio.org.au र सामाजिक सञ्जालमा फेसबुकमा हामीलाई यहाँले नेपाली रेडियो एफएम 91.1 कम्युनिटी प्लस एप डाउनलोड गरेर हाम्रो एफएमलाई एफएम एक दशमलव एकलाई छनौट गरेर रोजाइमा राखेर यो समयमा हामीलाई प्रत्यक्ष प्रसारण एपबाट पनि सुन्न सक्नुहुनेछ। स्थानीय समय 9 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुनेछ। अब फेरि हामी यहाँहरूलाई चाहिँ यो क्यानबेरा तथा आसपासको क्षेत्रहरूमा भएको यो एउटा नेपालीहरूको गतिविधिको बारेमा चाहिँ हामीलाई प्राप्त भएको जानकारीहरू यहाँहरू माझ राख्न गइरहेका छौँ। यदि यहाँहरूको समुदाय पनि केही कार्यक्रमहरू हुँदैछ भने अवश्य पनि हामीलाई जानकारी गराउन होला, हामीलाई चाहिँ यहाँहरूको कार्यक्रमहरूको बारेमा चाहिँ सहभागी हुनलाई अथवा त्यहाँ उपस्थितिको लागि अथवा हामीलाई यो जानकारीको बारेमा पनि यहाँहरूले चाहिँ अनुरोध गर्न सक्नुहुनेछ। सबभन्दा पहिला अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीको एउटा चाहिँ विशेष साधारण सभा चाहिँ सम्पन्न भएको छ। यो विशेष साधारण सभा चाहिँ यसै हप्ता गत हप्ता भनौँ न यो 29-30 गतेका दिन भएको थियो र यो विशेष साधारण सभाले यो अस्ट्रेलिया जुन सबैभन्दा पुरानो क्यानबेराको पुरानो संस्था छ अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीका केही विधानहरूमा संशोधन गर्नलाई चाहिँ उक्त भेला आह्वान गरिएको थियो समुदायका प्रतिनिधिहरू र विधान संशोधन समितिका प्रतिनिधिहरू र अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीका आजीवन सदस्य र सदस्यहरू को उपस्थिति रहेको उक्त कार्यक्रममा चाहिँ यो विधान संशोधनको कार्य सफलतापूर्वक सम्पन्न भएको छ। यो वेस्टर्न क्रिक कम्युनिटी हलमा आयोजना भएको उक्त कार्यक्रममा चाहिँ यो विधान संशोधनलाई पारित गरिएको थियो। गत बिहिबार भएको उक्त कार्यक्रमबाट अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीका केही विधानीहरूलाई संशोधन गरेर यो विधान पास गरिएको छ। त्यस्तै गरी यो अस्ट्रेलियाको राजधानी क्यानबेरामा एउटा कार्यक्रम आयोजना भएको थियो 1 मे शुक्रबारका दिन हिजो। यो केटिएम इभेन्टमा आयोजना भएको उक्त कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत महामहिम चित्रलेखा यादव आफ्नो यो पदावधि पुरा गरेर नेपाल सरकारले अहिले चाहिँ केपी शर्मा ओलीको सरकारले चाहिँ गठन गरेको जुन चाहिँ नियुक्ति गरेको जुन राजदूतहरूलाई राजीनामा दिन अथवा फिर्ता बोलाउनलाई जुन निर्णय लिएको छ त्यही अनुरूप चाहिँ बालिन सरकारले उहाँको कार्यकाल सक्नुभन्दा अगाडि नै फिर्ता बोलाइसकेको भएर चाहिँ महामहिम राजदूत चित्रलेखा यादव आफ्नो अहिले चाहिँ यो फिर्ती हुने क्रममा रहनु भएको छ र उहाँकै विदाई र उहाँकै चाहिँ एउटा सम्मानमा एउटा कार्यक्रम आयोजना गरिएको थियो हिजो साँझ केटिएम इभेन्टमा। उक्त अवसरमा अस्ट्रेलियाका राजधानी क्यानबेरामा रहेका नेपाली समुदायहरूको उपस्थिति रहेको थियो र उपस्थितहरूले चित्रलेखा यादव महामहिम चित्रलेखा यादवको कार्यकाल चाहिँ प्रशंसा गरेका थिए भने नेपाली समुदायसँगको सामिप्यता र साझेदारी र उहाँको सहकार्यको खुलेर प्रशंसा गरेका थिए र उहाँले पनि उपस्थितहरूलाई आफ्नो कार्यकालमा सहयोग पुर्याएकोमा नेपाली समुदाय विशेष गरी अस्ट्रेलियाको नेपाली समुदाय र यहाँ रहेका स्थानीय सङ्घ संस्थाहरूलाई चाहिँ हार्दिक आभार व्यक्त गर्दै आफ्नो कार्यकाल अब समाप्त भएको र नेपाल चाँडै नै फर्किने क्रममा रहेको कुरा चाहिँ उक्त कार्यक्रममा जानकारी गराइएको थियो र बताउनु भएको थियो। यसका साथै अब फेरि पनि हामी यहाँलाई साङ्गीतिक कोसेलीमै जोड्न चाहन्छौँ। अस्ट्रेलियाको राजधानी क्यानबेराबाट हरेक शनिबार बिहान 9 बजेदेखि 10 बजेसम्म क्यानबेरा तथा आसपासका क्षेत्रहरूमा एफएम 91.1 सुन्न सकिनेछ भने अनलाइन स्ट्रिमबाट हाम्रो कार्यक्रम सुन्नको लागि www.cmsradio.org.au। र अब भने यहाँहरूलाई चाहिँ एउटा साङ्गीतिक कोसेली र साङ्गीतिक कोसेलीपछि हामी फेरि पनि हाम्रो प्रस्तुतिहरूलाई निरन्तरता दिनेछौँ। यो गीत भने यहाँ हामीले चलचित्र क्रीबाट लिएका छौँ।

हे जीवन यात्री, तपाईँ भित्रको महाजीवनको सम्भावनालाई नमन, मेरो नमन स्वीकार गर्नुहोस्। स्वागत र अभिनन्दन। आज पनि कार्यक्रम जागरणमा स्वामी आनन्द विनोदको। आज मित्र, एउटा सानो पुस्तिकाको आधारमा जीवन के हो भन्ने सन्दर्भमा जीवनका विविध प्रश्नमाथि छलफल गर्दै जानेछ। मानिस जब आफ्नो जीवनको बारेमा गम्भीरतापूर्वक सोच्न थाल्दछ अनि उसको मानसपटलमा एकपछि एक गर्दै यस्ता प्रश्नहरू उठ्दै जान्छन् कि जसको समाधान गर्न ऊ आफूलाई असमर्थ पाउँदछ। मानिस भावी जीवनका सैकडौँ अधुरा स्वर्णिम आशाहरू मनमा पालेर मनमा नै आनन्दित हुने गर्दछ र साथै दुखद घटनाहरूको परिकल्पना गरेर डराउँछ पनि। जीवन एउटा रहस्य हो मित्र, एउटा अद्भुत उपलब्धि पनि। आउनुहोस् यसलाई सुल्झाउने चेष्टा गरौँ। पहिलो प्रश्न, जीवन के हो? केवल जिउनुलाई जीवन भन्न सकिँदैन, केवल जीवलाई पनि जीवन भन्न सकिँदैन र केवल शरीरलाई पनि जीवन भन्न सकिँदैन। जीवन आत्मा र शरीरको संगम काल हो। यसलाई प्रकृति र पुरुष, क्षेत्रज्ञ र क्षेत्र, द्रष्टा र दृश्य, जड र चेतन, रूह र जिस्म, सोल र बडी आदि विविध नामबाट चिन्न सक्छौँ। गीतामा कृष्ण भन्नुहुन्छ नि, हे अर्जुन, यो शरीर क्षेत्र हो, चेतन जीव क्षेत्रज्ञ हो, पञ्च तत्त्वले बनेको यो हाम्रो शरीर नाशवान छ, क्षणभङ्गुर छ, तर यसमा निवास गर्नेवाला चेतन जीव अजर, अमर, अखण्ड र अविनाशी छ। शरीर जुन जड तत्त्वले बनेको छ त्यसमा चेतनका गुणधर्महरू छैनन्। त्यसकारण चेतन भनेको, चैतन्य भनेको जड तत्त्वहरूबाट सर्वथा भिन्न पदार्थ हो। जड तत्त्व चेतन हुन सक्दैन र चेतन आत्मा जड हुन सक्दैन।

जड़ र चेतन दुबई भिन्न गुणधर्मी हुन् र यो दुबईको संयोग काल नै जीवन हो भनेर भन्दा अतिशयोक्ति नहोला। शारीरिक जीवन भौतिक जीवन हो, तर हाम्रो वास्तविक जीवन आत्मिक जीवन हो। हाम्रो चेतन स्वरूप नै हाम्रो सच्चा जीवन हो, जुन चाहिँ अनादि छ, अनन्त छ। जुन व्यक्तिले आफ्नो सच्चा जीवन आत्मिक जीवन नै हो भनेर जान्दछ, त्यस्तो व्यक्ति शोकमुक्त हुन्छ, किनकि उसले आफूलाई कालातीत पाउँछ, कालदेखि पर पाउँछ। त्यसकारण हाम्रो वास्तविक जीवन आत्मिक जीवन हो मित्र। यो आत्मिक जीवन शुद्ध चेतन अनादि अनन्त छ। यो पहिलो प्रश्न। दोस्रो प्रश्न, जीवनको मूल कारण के हो? शारीरिक जीवन निर्माणको मूल कारण मित्र वासना हो। अनादि कालदेखि यो अमर आत्माले जड शरीरको आसक्ति आफ्नो मनमा टेकाएको छ। फलस्वरूप फेरि फेरि शरीर धारण गर्नु परेको छ। मानिसको मन जताततै दौडन्छ। जहाँ जहाँ मन दौडन्छ, चैतन्य त्यतै त्यतै जान्छ। शरीरप्रतिको आसक्तिको कारणले गर्दा पटक पटक शरीर धारण गर्नु परेको हो। त्यसकारण जीवनको निर्माण अर्थात् आत्माले शरीरको धारणा जड वासनाहरू, जड आसक्तिहरूको कारणले गर्ने गर्दछ। यही नै जीवनको मूल कारण हो। संक्षेपमा भन्नुपर्दा, वासना, आसक्ति। अब आउँछ कुरो, जीवन के को लागि? पशु पक्षी, किरा फट्याङ्ग्रा यस्ता प्राणी पदार्थको जीवन केवल भोगको लागि हुने गर्दछ, तर मानव जीवन कर्मक्षेत्र हो। यहाँ असत्य सत्य यसलाई विवेक गरेर, असत्यलाई त्याग्दै, आफूलाई सत्यमा स्थित गर्दै जीवले आफ्नो कल्याण गर्न सक्दछ। पशु पक्षीमा विवेक शक्ति हुँदैन, त्यसकारण पशु पक्षीले दुःखबाट मुक्त हुनको लागि प्रयास पनि गर्न सक्दैनन्। तर मानिस विवेक सम्पन्न हुन्छ, उसले दुःखबाट छुटकाराको लागि बाटो खोज्न सक्छ। मानिसको जीवन केवल कमाउन, खान र भोग भोग्नको लागि मात्र होइन मित्र। यी काम त पशु पक्षीहरूले पनि गरिरहेछन्। मानिसको शरीर सत्य ज्ञान र कल्याण प्राप्तिको लागि हो। हो, जीवन चलाउनको लागि कमाउनु, खानु अवश्य पर्दछ, तर भोग वासना मात्र जीवनको लक्ष्य होइन। उसो भए जीवनको चरम उद्देश्य के हो? मानिसको जीवनको चरम उद्देश्य वा भनौँ अन्तिम लक्ष्य दुःख, पीडा र सन्तापहरूबाट मुक्ति अनि आत्यन्तिक सुखको प्राप्ति। मान्छेको स्वभाव, ऊ एकछिन पनि दुःख चाहँदैन। ऊ न त अरूको अधीन हुन चाहन्छ, न मर्न चाहन्छ। त्यसकारण दुःखहीनता, स्वतन्त्रता, अमरता, यो नै मनुष्य जीवनको चरम उद्देश्य हो। यसैमा दुःखहरूको सर्वथा निवृत्ति तथा आत्यन्तिक सुखको प्राप्ति लुकेको छ। अनि जीवनको यो परम उद्देश्य कसरी प्राप्त हुन्छ त? अर्को सवाल, अर्को प्रश्न। जसले सुखको इच्छालाई छोडिदिन्छ, उसले दुःखबाट मुक्ति पाउँछ। जो अरूमाथि आफ्नो अधिकार र शासन चाहँदैन, त्यस्तो व्यक्ति परतन्त्रताबाट मुक्त भएर स्वतन्त्र हुन्छ।
जसले नाशवान शरीरको आसक्तिलाई छोड दिन्छ उसले अमरतालाई प्राप्त गर्दछ। अघि नै मैले भने जीवनको मूल स्वरूप दुःखहीन, स्वतन्त्र र अमर हो। त्यसकारण त्यसको वास्तविक गुणहरूको प्रतिबिम्ब मनुष्यको मानसपटलमा हर समय परिरहेको हुन्छ र उसले सधैँ ज्ञात अज्ञात रूपमा, प्रत्यक्ष परोक्ष रूपमा यही कुरा चाहिरहेको हुन्छ, दुःखहीनता, स्वतन्त्रता र अमरता। मृगको नाभिमा कस्तुरी हुन्छ, सुगन्ध त्यहीँबाट आइरहेको हुन्छ, तर बिर्सेर त्यो सुगन्धलाई ऊ अन्यत्र खोजिरहेको हुन्छ। यस्तै दुर्दशा आजको मान्छेको भएको छ। ऊ दुःखहीन, स्वतन्त्र र अमर हो पक्कै, यो उसको स्वभाव हो, तर यी सब कुरा उसले बाहिर खोजिरहन्छ। बाहिर विषयहरूबाट मोडिएर आफूमा स्वरूप ज्ञानमा स्थित हुन सक्ने हो भने त्यस्तो व्यक्तिको लागि कुनै दुःख बाँकी रहँदैन। कबीर साहब भन्नुहुन्छ नि, सम्राट तिम्रो स्वरूप हो, सबै आशाहरूलाई छाडेर त्यसैमा किन डुबिराख्दैनौ, त्यसैमा किन तृप्त रहिराख्दैनौ। सुख कतै बाहिर छैन, त्यो हामी भित्रै छ। यही विषयलाई चित्रण गर्दै एजी गार्डिनर के भन्नुहुन्छ भने, आनन्द एउटा व्यक्तिगत वस्तु हो, जीवनको उद्देश्य प्राप्तिको लागि बाह्य विषयहरूबाट सुखको आशा छोडेर मानिस आफूतिर मोडिन जरुरी छ भनेर गार्डिनर भन्नुहुन्छ। अनि यो जीवनको उद्देश्य प्राप्तिमा अवरोध के हो त? जीवनको उद्देश्य अघि भने मैले परम शान्तिलाई प्राप्त गर्नु, सबै दुःख वस्तु स्थितिलाई नबुझ्नुबाट पैदा हुन्छ। यदि हामी संसारलाई राम्रोसँग बुझ्ने हो भने दुःखको कुनै प्रश्न नै बाँकी रहँदैन। जीवनको सारा दृश्य अतीतको अँध्यारोमा हराउँदै जान्छन्। ती दृश्य कहिलेकाहीँ हाम्रो मानसपटलमा स्वप्नवत चित्रित भइरहन्छन्। एक दिन जीवनको सारा उतार चढाव अतीतमा सदाको लागि, सदा सदाको लागि विलीन हुन्छ। त्यसकारण हामी के भन्न सक्छौँ भने, शान्ति प्राप्तिमा अविवेक नै अवरोध हो, रोडा हो। अज्ञानता राम्रोसँग मेटिएपछि कल्याणको पथमा कुनै अवरोध बाँकी रहँदैन। कतै कुनै प्रियको वियोगबाट मन चिन्तित छ, कतै व्यापारमा घाटाको आशंकाबाट मन दुखी छ, कतै अरू कुनै कारणबाट मन दुखी छ, तर वास्तवमा यी सब कुरा महत्त्वहीन हुन्, यी सब बित्दै जान्छन्, यिनीहरूसँग हाम्रो सम्बन्ध नित्य हुँदैन। त्यसकारण अज्ञानता नै अवरोध हो, अज्ञानता नै रोडा हो जीवनको उद्देश्य प्राप्तिमा। अब यसको निवारण कसरी हुन्छ त? ज्ञान भएपछि अज्ञानको निवारण आफै हुन्छ। प्रकाश बलेपछि अन्धकारलाई भगाउनै पर्दैन, आफै भाग्छ। संसारको वस्तुस्थितिलाई हेर्दा हेर्दै त्यसमा आफै वैराग्य पैदा हुन्छ। विवेकीले आफ्नै जीवनको घटनाहरूबाट शिक्षा प्राप्त गरिरहेका हुन्छन्। लामो समयसम्म ज्ञानको अभ्यास गर्दा गर्दै अज्ञान आफै भाग्दछ। हो, यी सबै कुराको साथसाथै सत्सङ्ग, सद्ग्रन्थ अध्ययन र सद्विचारको अभ्यास पनि गरिराख्नुपर्छ। अब आउँछ प्रश्न, जीवनको सम्बन्धमा जीवनको पतन के हो? जीवनको पतन विचार र आचरणलाई गिराउनु नै जीवनको पतन हो। जसले आफ्नो जीवनको उद्देश्यलाई चिन्न सकेन वा चिनेर पनि त्यो बाटोमा हिँड्न सकेन ऊ पतित हुन्छ। अन्तरात्माको माग शान्ति हो, तर त्यसको शत्रु भनेको चाहिँ हाम्रो इन्द्रिय अनि मनको चलखेल हो।
त्यसकारण इन्द्रिय र मनलाई विषयमा लगाइराख्नु, अधोमुखी बनिराख्नु, यो नै जीवनको पूर्ण पतन हो। आज मैले जीवनका केही कुराहरू, केही प्रश्नहरू, केही अहम सवालहरूमाथि जीवन के हो भन्ने सानो पुस्तिकाको आधारमा अभिव्यक्त गर्ने समय पाएँ। समयले नेटो काट्यो, त्यसकारण आजको लागि भने तपाईँको शुभ दिनको शुभकामना गर्दै यो विषयवस्तुलाई अगाडि पनि निरन्तरता दिने बाचा बन्धनको साथ आजको लागि भने स्वामी आनन्द विनोदलाई तपाईँकै आफ्नै कार्यक्रम जागरणबाट बिदा दिनुहोस्। बिदा पाऊँ, प्रणाम।

हजुर, जीवनको महत्त्व, जीवन दर्शनको यो कुरा स्वामी विवेक आनन्दबाट चाहिँ यो हाम्रा हरेक हप्ता यो अडियो साभार आउने गर्दछ यो प्रस्तुति। यसका साथै आजको लागि हाम्रो यो कार्यक्रमका सम्पूर्ण प्रस्तुतिहरूबाट बिदा लिने समय भइसकेको छ। यस्तै यस्तै प्रस्तुतिहरू लिएर हामी अर्को हप्ता शनिबार यहाँहरूमा उपस्थित हुने नै छौँ। कार्यक्रमसँग सम्बन्धित सल्लाह, सुझाव अनि प्रतिक्रियाको लागि यहाँहरूले हाम्रो कार्यक्रमको इमेल ठेगाना info@cmsradio.org.eu इमेल गर्न सक्नुहुनेछ, अथवा यहाँहरूले चाहिँ हामीलाई सामाजिक सञ्जाल फेसबुकमा गएर पनि हामीलाई अवश्य पनि यहाँहरूले चाहिँ सम्झन सक्नुहुन्छ। नेपाली रेडियो FM 91.1 अस्ट्रेलिया क्यानब्राको नेपाली रेडियो। यसका साथै म प्रदीप तिमिल सिन्हा अनि सम्पूर्ण युनिट एक हप्ताको लागि आज्ञा चाहन्छु। यहाँहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। अर्को हप्ता आउने नै छौँ। जय नेपाल।